0: پہلے اہم خبروں کی سرخیاں۔ وزیر اعظم نریندر مودی پانچ ملکوں کے دورے کے تیسرے مرحلے میں پہنچے سویڈن، اپنے ہم منصب کے ساتھ کریں گے کئی معاملات پر تبادلہ خیال۔ صدر جمہوریہ دروپدی مرمو رواں مہینے کی 25 تاریخ کو اس سال کے پدم ایوارڈ کریں گے عطا۔ نئی نسل کو مذہبی جڑوں روایات کے ساتھ جوڑنا وقت کی ضرورت، ممبئی میں منعقدہ ایک پروگرام پر لیفٹیننٹ گورنر منوج سنہا کا اظہار خیال۔ اور ہائپر ٹینشن سے متعلق بیداری پیدا کرنے اور ٹیلی مواصلات کا عالمی دن آج۔ اور اب پیش ہے خبروں کی تفصیل۔ وزیر اعظم نریندر مودی پانچ ملکوں کے اپنے دورے کے تیسرے مرحلے میں سویڈن کے 2 روزہ دورے پر گوتھم برگ پہنچ گئے ہیں۔ اپنے اس دورے میں وزیر اعظم مودی سویڈن کے وزیر اعظم اولف کرسٹرسن سے ملاقات کریں گے، جس دوران وہ باہمی تعلقات کے تمام تر پہلوؤں کا جائزہ لیں گے اور 2 طرفہ تجارت میں اضافے کے لیے اشتراک کے نئے راستے تلاش کریں گے۔ وزیر اعظم کے دورے کے دوسرے مرحلے میں کل بھارت اور نیدرلینڈ نے اپنے باہمی تعلقات کو قریبی ساجیداری کی سطح پر لے جانے سے اتفاق کیا تھا۔ اس موقع پر وزیر اعظم نے کہا،
1: 21ویں صدی کا بھارت اوسروں کی بھومی ہے، بھارت ٹیکنالوجی ڈریون بھی ہے اور ہیومینٹی ڈریون بھی ہے۔ بھارت جتنا اینشنٹ ہے اتنا ہی ماڈرن بن رہا ہے، اور وکست بھارت کی جرنی میں بھاگیداری کا بھی ہے۔ میں نیدرلینڈ میں بھارتیہ سمودائے کے سبھی ساتھیوں سے کہوں گا، آپ بھارت میں زیادہ سے زیادہ سہیوگ بڑھائیں، اس سے بھارت کا سامرتھ بھی بڑھے گا اور آپ کے انویسٹمنٹ پر ریٹرن بھی زیادہ ملے گا۔
0: صدر جمہوریہ دروپدی مرمو رواں مہینے کی 25 تاریخ کو راشٹرپتی بھون نئی دلی میں ایک تقریب پر اس سال کے پدم ایوارڈ عطا کریں گی۔ اس بات کی جانکاری وزارت داخلہ نے ایک سوشل میڈیا پوسٹ کے ذریعے دی ہے۔ اس سال مرکزی سرکار نے 131 پدم ایوارڈز کا اعلان کیا ہے، جن میں 5 پدم وبھوشن، 13 پدم بھوشن اور 113 پدم شری ایوارڈ شامل ہیں۔ ایوارڈ پانے والوں میں 16 خواتین شامل ہیں، جبکہ 16 افراد کو بعد از مرگی ایوارڈ دیے جا رہے ہیں۔ لیفٹیننٹ گورنر منوج سنہا نے ممبئی میں منعقدہ 9ویں ماٹی سمان سماروہ میں شرکت کرتے ہوئے کہا کہ پروانچل صرف جغرافیائی خطہ نہیں بلکہ روحانیت، تہذیب اور ثقافت کی زندہ علامت ہے۔ انہوں نے کہا کہ پروانچل اور مہاراشٹر کے درمیان تاریخی، ثقافتی اور روحانی رشتے صدیوں پر محیط ہیں، جنہیں سنتوں، صوفیوں اور عظیم شخصیات نے مزید مضبوط بنایا ہے۔ لیفٹیننٹ گورنر نے لوک ماتا اہلیا بھائی ہولکر، رگھوناتھ راؤ اور ملہار راؤ ہولکر کی خدمات کو خراج تحسین پیش کرتے ہوئے کہا کہ ان شخصیات نے کاشی وشوناتھ مندر سمیت کئی مذہبی اور ثقافتی مقامات کی تعمیر اور بحالی میں اہم کردار ادا کیا ہے۔ انہوں نے کہا کہ نئی نسل کو اپنے مذہبی جڑوں، روایت اور ثقافتی ورثے سے جوڑنا وقت کی اہم ضرورت ہے، تاکہ ملک کی مضبوط تہذیبی ثقافت برقرار رہ سکے۔ لیفٹیننٹ گورنر منوج سنہا نے سینسس 2027 کے تحت آج اپنی سیلف انومریشن مکمل کر لی ہے۔ ایک سوشل میڈیا پوسٹ میں ایل جی نے کہا کہ اس مرحلے میں گھروں کی فہرست سازی اور رہائشی معلومات سے متعلق کارروائیاں شامل ہیں۔ انہوں نے جموں کشمیر کے لوگوں سے اپیل کی کہ وہ مردم شماری میں بھرپور حصہ لے کر اپنی معلومات فراہم کریں۔ نائب وزیر اعلیٰ سریندر کمار چودھری نے کہا کہ جموں کشمیر کو ترقی کے نئے مناظر سے ہمکنار کرانے کے لیے سرکار ٹھوس اقدامات کر رہی ہے۔ یہ بات انہوں نے آج جموں میں ایک میٹنگ کے دوران کہی، جس میں پبلک ورکس ڈپارٹمنٹ کی جانب سے عملائے جا رہے ترقیاتی پروجیکٹوں کی پیش رفت کا جائزہ لیا گیا۔ جل شکتی کے وزیر جاوید احمد رانا نے آج جموں صوبے کے پونچھ ضلع میں 57 کروڑ 98 لاکھ روپے لاگت والی واٹر سپلائی، آبپاشی اور دیہی رابطہ سہولیات کے پروجیکٹوں کا سنگ بنیاد رکھا۔ اس موقع پر انہوں نے کہا کہ سرکار جموں کشمیر کے ہر خطے کی متوازن ترقی کے لیے کام کر رہی ہے۔ نشہ مکت جموں کشمیر ابھیان کے تحت یوٹی کے سبھی اضلاع میں سول اور پولیس انتظام کے اہتمام سے مختلف سرگرمیاں جاری ہیں۔ لیفٹیننٹ گورنر منوج سنہا کا پیغام،
2: ڈرگ اسمگلنگ ریلوے تسکر کا پاسپورٹ، اس کا ڈرائیونگ لائسنس، کارڈ آدھار نمبر، اس کے آرمس لائسنس، سب کچھ نرست کر دیا جائے گا، اور اگر فرار ہوگا تو لک آؤٹ سرکولر جاری کیا جائے گا، این ڈی پی ایس ایکٹ کے تحت اس کی چلا چل سمپتی بھی اٹیچ کی جائے گی، بینک اکاؤنٹ فریز کیا جائے گا اور اس کے خلاف فائنینشیل انویسٹیگیشن بھی پرارمبھ کیا جائے گا۔
0: اس بارے میں شوپیاں ضلع کے آڈیجن گاؤں سے تعلق رکھنے والے ایک طالب علم عرفات ریاض نے آکاشوانی نیوز سری نگر کے ساتھ بات کرتے ہوئے کہا،
3: नशा एक बहुत बुरी आदत है जो इंसान को अंदर ही अंदर खोखला बना देता है। इंसान नशा करने से दिमागी और जिस्मानी एतबार से कमजोर हो जाता है और समाज में इसे हकारत की नजरों से देखा जाता है। दुनिया के हर मजहब ने नशे को गलत करार दिया है और इस पर पाबंदी आयद की है। हमें पुलिस और सिविल सोसाइटी के साथ बेअहमी तान करके इस बिदत पर काबू पाना होगा और ऐसे लोगों की सही रहनुमाई भी करनी होगी ताकि ऐसे लोग सही ट्रैक पर आ जाए।
0: नशा मुक्त जम्मू कश्मीर अभियान के तहत पुलिस की कार्रवाइयां जारी है। त्राल में पुलिस ने रफीक अहमद भट्ट नामी एक शख्स की जमीन पर काश्त की गई भांग की फसल को तबाह कर दिया। बारामुल्ला के करेरी इलाके में भी भांग की काश्त को तबाह कर दिया गया। बांडीपुरा, बारामुल्ला, बड़गाम और अवंतीपुरा में पुलिस के एहतमाम से नशा मुखालफ बेदारी प्रोग्राम मुनक्कद किए गए। सुंबल में पुलिस ने अद्वियात की कई दुकानों का मुआयना किया। अनंतनाग में पुलिस ने मनुष्यत के कारोबार के खिलाफ कार्रवाई करते हुए कई मुकामात पर तलाशी कार्रवाई अंजाम दी। शुपया में पुलिस ने सरताज अहमद मोची नामी एक मनुष्यत फरोश की तकरीबन 4 लाख रूपये की मालियत की 6 मरले जमीन अटैच कर दी। अवंतीपुर और अनंतनाग में 3 ड्रग्स स्मगलरों को गिरफ्तार किया गया है। जम्मू सूबे में भी पुलिस ने ड्रग्स स्मगलरों के खिलाफ अपनी कार्रवाई के दौरान कठुआ में सजाद अहमद और फारूक अहमद नामी 2 ड्रग्स स्मगलरों को गिरफ्तार किया। उधमपुर में ऐसी एक कार्रवाई के दौरान शेर मोहम्मद नामी मनुष्यत फरोश की गिरफ्तारी अमल में लाई गई। जिले के कोशार इलाके में इमरान खान नामी ड्रग्स स्मगलर के गैर कानूनी तजावज को मुस्मार कर दिया गया। पुलिस ने डोडा जिले के बदरवा और गंदू इलाके में भंग की काश तबाह कर दी। जिला में साकिब हुसैन नामी ड्रग स्मगलर को गिरफ्तार किया गया। सांबा में माम हुसैन नामी ड्रग स्मगलर की गिरफ्तारी अमल में लाई गई। शेरी कश्मीर इंस्टीट्यूट ऑफ मेडिकल साइंस सोफरा में एक 8 माह के बच्चे का बोन मैरो ट्रांसप्लांट कामयाबी के साथ अंजाम दिया गया है। इस तरह इदारे के हेमाटोलॉजी एंड बोन मैरो शोबे ने तिब्बी खिदमात की फराहमी में एक और संघ में उपोर किया है। स्किम सोवरा के डायरेक्टर प्रोफेसर डॉक्टर मोहम्मद अशरफ गनाई ने इस कामयाबी के लिए मजकूरा शोबे के डॉक्टरों और दीगर अमले को मुबारकबाद दी है। ये बात काबिल जिक्र है कि जराही का यह अमल शोबे के सरबराह प्रोफेसर डॉक्टर सजाद अहमद गिलानी की सरबराही में डॉक्टरों की टीम ने अंजाम दिया। मौसम में तब्दीली और गर्मी में इजाफे को मद्देनजर रखते हुए तिब्बी माहिरों ने बुजुर्गों को रोजमर्रा के मामलों में एहतियात बरतने की सलाह दी है। बुजुर्गों के तिब्बी मसाइल के माहिर डॉक्टर जुबैर सलीम ने कहा है कि बुजुर्गों को दिन के दौरान घर से बाहर जाने में कुछ एहतियाती तदाबीर अपनानी चाहिए। आकाशवाणी न्यूज श्रीनगर के साथ बात करते हुए उन्होंने कहा,
4: बुजुर्ग लोगों को बालकनी और आउटडोर एरियाज में निकलने के वक्त एहतियात बरतना चाहिए। रेलिंग पर कभी ना झुकें, गीले या फिसलन वाले वरंडा या जगहों पे एहतियात से चलें। बाग में ज्यादा झुककर और घुटनों पे बैठकर काम ना करें। बाग में तेज चीजें एहतियात से इस्तेमाल करें। दीवारों पे सीढ़ी इस्तेमाल करने से परहेज करें। भारी चीजें उठाने से परहेज करें और पौधों को पानी देने के लिए लंबे हैंडल वाली चीज इस्तेमाल करें। ज्यादा धूप और दोपहर में बाहर ना निकलें।
0: ये खबरें आप आकाशवाणी न्यूज श्रीनगर से सुन रहे हैं। खबरें आप आकाशवाणी की मोबाइल एप्लीकेशन न्यूज ऑन AIR और DTH पर भी समाप्त कर सकते हैं। आज हाइपरटेंशन की रोकथाम का आलमी दिन है। इस साल का मौजू है, मिलकर हाइपरटेंशन को कंट्रोल करें, अपने ब्लड प्रेशर की बाकायदगी से जांच कराएं। ये दिन हाइपरटेंशन के ताल्लुक से बेदारी पैदा करने के महीने का एक हिस्सा है, जिसका मकसद ब्लड प्रेशर बढ़ने के बारे में आलमी सतह पर बेदारी बढ़ाना, इसकी रोकथाम, तशखीस और इसे कंट्रोल करने को बढ़ावा देना है। आज ही टेली मवासलात और इन्फॉर्मेशन सोसाइटी का आलमी दिन भी मनाया जा रहा है। आज के दिन इंटरनेट और इन्फॉर्मेशन नीज मवासलाती टेक्नोलॉजी के उन इम्कान के बारे में जानकारी फैलाई जाती है। इस दिन की मुनासबत से आज द इंस्टीट्यूशन ऑफ इंजीनियर्स के रीजनल सेंटर श्रीनगर में भी एक तकरीब मुनक्कद हुई। इस तकरीब में इन्फॉर्मेशन टेक्नोलॉजी के वजीर सतीश शर्मा ने मेहमान खसूसी की हैसियत से शिरकत की। जनूबी कश्मीर के अनंतनाग जिले में वाक़ तारीखी मारतम तीर्थ मंदिर में से महाकुंभ मेले का आगाज हुआ। इस मेले को बनमास, अधिकतम मास या पुरुषोत्तम मास के नामों से भी जाना जाता है और ये मेला 1 माह तक जारी रहेगा। इस मेले में कश्मीरी पंडितों की खासी तादाद शिरकत कर रही है। हमारे नुमाइंदे तसदुक रशीद ने खबर दी है कि मेले के आगाज पर ट्रांसपोर्ट के वजीर सतीश शर्मा और MLA अनंतनाग ईस्ट रियाज अहमद खान भी मौजूद थे। मीडिया नुमाइंदों के साथ बात करते हुए सतीश शर्मा ने कहा,
5: श्री मार्टन तीर्थ ट्रस्ट मटन अनंतनाग, इनका बहुत अच्छी व्यवस्था है, साफ सुथरा है। तो कहने का मतलब आज जरूरत है वसुदेव कुटुम्बकम सर्वे भवन्तु सुखिना सर्वे संतु निरामया, वी आर वन, और हमें सबके भलाई के लिए कामना करनी है। हमारी ताकत इंसानियत सबसे बड़ा धर्म है, हमारी एकता हिंदुस्तान की एकता जम्मू कश्मीर की एकता की आज जरूरत है, जो विश्व में माहौल है अच्छा नहीं। तो यहाँ से मैसेज हम जम्मू कश्मीर के वासियों का और ब्रदर